परी रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मैं चाहिँले रुँदै धर नौडडा पारी छ कम्पन सह बिछोडको बेलैमा बिछोडको बेलैमा छङछङी बगने खरेको लम अब त छोरा कुद्ने बोला दिनभरि खेल्दो मलाई नै भुल्दो सास परेपछि आमालाई